उसके लिए फायदेमंद नहीं होता बल्कि नुकसानदेह साबित होता है। और बच्चों के लिए ही इकबाल ने माँ का ख्वाब के उन्वान से ये जो नज्म लिखी, इसमें भी यही चीज़ है। देखिए कि क्या किस तरह से माएँ जो हैं वो अपने बच्चों के लिए बाइस नुकसान बनती हैं, फ़ायदा नहीं पहुँचता। तो अब ये माँ का ख्वाब है एक ऐसी माँ का कि जिसका बच्चा जो है इस दुनिया से चला गया, फौत हो गया, तो अब माँ क्या करती है, ये इकबाल ने लिखा। माखुज है ये बच्चों के लिए, लिखते हैं, मैं सोई जो एक शब तो देखा ये ख्वाब, मैं सोई जो एक शब तो देखा ये ख्वाब, बढ़ा और जिससे मेरा इस्तराब, ये देखा कि मैं जा रही हूं कहीं, अंधेरा है और राह मिलती नहीं, लरस्ता था दिल से मेरा लरस्ता सा डर से मेरा बाल बाल, कदम का था दहशत से उठना महाल, मैं सोई जो एक शब तो देखा ये ख्वाब, बढ़ा और जिससे मेरा इस्तराब, ये देखा कि मैं जा रही हूं कहीं, अंधेरा है और राह मिलती नहीं, लरस्ता था डर से मेरा बाल बाल, कदम का था दहशत से उठना महाल, जो कुछ हौसला पाके आगे बढ़ी तो देखा कतार एक लड़कों की थी, जमुर्द सी पोशाक पहने हुए, दिए सबके हाथों में जलते हुए, वो चुपचाप थे आगे पीछे रवां, खुदा जाने जाना था उनको कहां, इसी सोच में थी कि मेरा पिसर, पिसर यानी कि उनका बेटा, इसी सोच में थी कि मेरा पिसर मुझे उस जमात में आया नजर, वो पीछे था और तेज चलता न था, दिया उसके हाथों में जलता न था, जो कुछ हौसला पाके आगे बढ़ी तो देखा कतार एक लड़कों की थी, जमुर सी पोशाक पहने हुए, दिए सबके हाथों में जलते हुए, वो चुपचाप थे आगे पीछे रवां, खुदा जाने जाना था उनको कहां, इसी सोच में थी कि मेरा पिसर मुझे उस जमात में आया नजर, वो पीछे था और तेज चलता न था, दिया उसके हाथों में जलता न था, कहा मैंने पहचान कर मेरी जान, कहा मैंने पहचान कर मेरी जान, मुझे छोड़कर आ गए तुम कहां, जुदाई में रहती हूं मैं बेकरार, पिरोती हूं हर रोज अश्कों के हार, जुदाई में रहती हूं मैं बेकरार, पिरोती हूं हर रोज अश्कों के हार, न परवाह हमारी जरा तुमने की, गए छोड़ अच्छी वफा तुमने की, कहा मैंने पहचान कर मेरी जान, मुझे छोड़कर आ गए तुम कहां, जुदाई में रहती हूं मैं बेकरार, पिरोती हूं हर रोज अश्कों के हार, न परवाह हमारी जरा तुमने की, गए छोड़ अच्छी वफा तुमने की, जो बच्चे ने देखा मेरा पीछोताब, जो बच्चे ने देखा मेरा पीछोताब, दिया उसने मुंह फेर कर यूं जवाब, रुलाती है तुझको जुदाई मेरी, रुलाती है तुझको जुदाई मेरी, नहीं इस पे कुछ भी भलाई मेरी, ये कहकर वो कुछ देर तक चुप रहा, जो बच्चे ने देखा मेरा पेचोताब, दिया उसने मुंह फेर कर यूं जवाब, रुलाती है तुझको जुदाई मेरी, नहीं इसमें कुछ भी भलाई मेरी, ये कहकर वो कुछ देर तक चुप रहा, दिया फिर दिखा कर ये कहने लगा, दिया यानी वो जो क्या कहते हैं उसको आप, चिराग कह लें, दिया जो होता है छोटा सा, तो समझती है तू हो गया क्या इसे, ये कहकर वो कुछ देर तक चुप रहा, दिया फिर दिखाकर ये कहने लगा, समझती है तू हो गया क्या इसे, तेरे आंसुओं ने बुझाया इसे, समझती है तू हो गया क्या इसे, तेरे आंसुओं ने बुझाया इसे। ये सामीने करा माँ का ख्वाब था, एक माँ का जिसका बच्चा दुनिया से रुखसत हो गया बेटा, अब वो हर वक्त उसके लिए बेकरार रहती है, रोती धोती रहती है, याद करती रहती है, जाहिर है माँ को औलाद बहुत ज़्यादा प्यारी होती है और फिर लड़कों से ज़्यादा ही शायद कुछ माँ को मोहब्बत होती है, तो वो क्या है कि वो रोती रहती थी उसके लिए, और उसने ख्वाब में यही देखा क्या है कि वो एक कतार बच्चों की जा रही है, लड़कों की, उन सबके हाथों में दिए हैं और इसका बच्चा सबसे पीछे है और इसके बच्चे के हाथ में जो दिया है ना वो जलता नहीं है। तो फिर वो उसके पास पहुंचती है, जाती है और कहती है कि तुम तो हमें छोड़ के चले गए, शिकवा किया बल्कि, तो बच्चा क्या जवाब देता है, सामीने कराम वही सुनने की बात है और समझने की बात है। तो बच्चा ये कहता है कि तुम्हें मालूम है कि ये चिराग मेरा दिया क्यों नहीं जलता, तुम्हारे आंसुओं ने इसे बुझा दिया है।
یعنی یہ جو ہمارے پیارے دنیا سے چلے جاتے ہیں, ہم روتے دھوتے رہتے ہیں, تو اس کا ان کو کچھ فائدہ نہیں ہوتا. اور ویسے بھی حدیث مبارکہ ہے صلی اللہ علیہ وآلہ وسلم کہ کوئی بھی چلا جائے, کوئی بھی چلا جائے, آپ کی اولاد ہے, والدین میں سے ہیں, بہن بھائی ہیں, دوست, عزیز و اقارب, رشتہ دار, سوگ کتنے دن کا ہے؟ 3 دن کا. اس سے زیادہ سوگ منانے کا بالکل حکم نہیں ہے, ناپسندیدہ ہے یہ. 3 دن تک ضرور سوگ ہے, اور اس میں ایک حدیث بھی کوٹ کی جاتی ہے باقاعدہ نبی صلی اللہ علیہ وآلہ وسلم کے, جو چچا کے بیٹے تھے ابو طالب کے, وہ فوت ہو گئے, جعفر بن ابو طالب, تو نبی صلی اللہ علیہ وآلہ وسلم نے باقاعدہ اعلان کیا کہ 3 دن تک میں سوگ میں ہوں, جس نے افسوس کرنا ہے میرے چچا کے بیٹے کا, میرے چچا زاد بھائی کا, وہ آ کے افسوس کر سکتا ہے. اور 3 دن کے بعد باقاعدہ طور پر نبی صلی اللہ علیہ وآلہ وسلم نے اٹھ کر اعلان کیا کہ اب سوگ ختم ہو گیا. اور یہ حدیث کے الفاظ ہیں, حدیث میں کا مفہوم یہی ہے کہ اب کوئی میرے پاس جعفر ابن ابی طالب کا غم منانے نہ آئے. تو سامعین کرام, یہ طریقہ ہے ہمارا, ہمارے دین کا, جو اس نے ہمیں بتایا, جو اس نے ہمیں سکھایا. ہم اپنی زندگیوں کو خود مشکل میں ڈال دیتے ہیں, مبتلا کر دیتے ہیں, اور یہ چیز اچھی نہیں ہے, اس لیے کہ ہمیں علم نہیں ہے. اس بچے کو یا جو بچے دنیا سے چلے جاتے ہیں, جو ہمارے والدین چلے جاتے ہیں, 3 دن تک سوگ منائیے, یہ فطری ہے. ہاں, ایک ایکسیپشن اس پہ اندر ضرور ہے, اور وہ ایکسیپشن کس کی ہے؟ ایک عورت کی, ایک بیوی کی, جس کا جو جوان ہے, جس کا شوہر دنیا سے چلا گیا, تو اس کے لیے عدت مقرر ہے. اس کو لازم ہے کہ وہ ایک تحفہ ہے, یہ کہہ لیجئے کہ 4 مہینے 10 دن عدت کے جو گزارتی ہے, جو ایک وہ سوگ کی حالت تو ہوتی ہی ہے 3 دن کی, لیکن اس کے علاوہ اس میں اور حکمتیں ہیں, جس کی وجہ سے ایک بیوی کو اپنے شوہر کا اتنے عرصے کے لیے منانے کا, غم منانے کا کہہ لیجئے, یا اس میں جو حکمتیں ہیں, ان کی بدولت کہا گیا کہ وہ عدت میں رہے, علیحدہ سے رہے لوگوں سے, خاص طور پہ جو مرد حضرات ہیں یا دوسرے رشتہ دار ہیں, غیر ضروری کسی سے بات چیت نہ کرے, کسی سے نہ ملے. بات اصل میں یہ ہے. اب اس کے پیچھے جو حکمت ہے سبھی جانتے ہیں, ہم زیادہ اس کی ڈیٹیل میں تو نہیں جائیں گے, لیکن سوچئے, اپنے دین کو سمجھنے کی کوشش کیجئے. یہ جو مائیں روتی دھوتی رہتی ہیں اپنے بچوں کے لیے, ان کو کچھ اس کا فائدہ نہیں پہنچتا. اس سے بہتر ہے کہ والدین اس کے لیے کوئی انفاق کر دیں, اللہ کی راہ میں کچھ خرچ کر دیں, کوئی صدقہ جاریہ والا ایسا کام کر دیں کہ اس بچے کو ان کا پہنچتا رہے ثواب جو ہے. تو یہ کرنا چاہیے, اس بچے کے لیے دعائے مغفرت کرتے رہنا چاہیے, وہ کام آئے گی اس کے. تو یہ ماں کا خواب تھا سمیع کرام, ہم نے آپ کے گوش گزار کیا جو علامہ اقبال نے لکھا. اس میں بھی بڑے سبق پوشیدہ ہیں, لینے والے لے لیتے ہیں, لیکن مذاق اڑانے والے مذاق بھی اڑا دیتے ہیں. یہاں بھائی, یہ کون سی ایسی باتیں ہیں, یہ کون سی ایسی چیزیں ہیں. ہر ایک کا اپنا نقطہ نظر ہوتا ہے, ہر ایک کا اپنا پرسپیکٹو ہوتا ہے چیزوں کو دیکھنے کا. تو اپنی بات بس جو صحیح ہو کہہ دینی چاہیے, باقی کوئی کیا سمجھتا ہے, کس طرح سے اس چیز کو لیتا ہے, وہ ان کی ثواب دید ہے, ان کے اوپر ہے, ان پہ چھوڑ دیجئے. ہم دراصل یہ چاہتے ہیں کہ جی ہم نے بات کہی تو بس فوراً سے سارا معاشرہ جو ہے نا, ایک دم سے جادو کی چھڑی کی طرح سب بدل جائیں, سب کو علم حاصل ہو جائے, سب جو ہے وہ ہماری طرح سوچنے لگیں. یہ بڑی غلط سوچ ہوتی ہے, بلکہ غلط کیا ہم کہیں گے, یہ بڑی زہریلی سوچ ہے حقیقتاً, کیونکہ اسی سے پھر اختلافات تو جنم لیتے ہی ہیں, اس سے پھر وہ اختلاف نفرت بن جاتا ہے بعد میں. تو اس سے بچنا چاہیے. آپ نے اچھی بات کہی, آپ نے کہہ دی, سننے والے نے سن لی, اس کا دل چاہا تو سنی, دل نہیں چاہا نہیں سنی, کوئی مسئلہ نہیں. آپ صرف اپنا فرض ادا کیجئے, کیونکہ ہم اپنے ہی عمل کے, اپنے ہی قول کے, اپنے ہی فعل کے مالک ہیں, مختار ہیں, جواب دہ ہیں. دوسرے کے کال و فیل کے ہم جواب دے ہرگز نہیں. لیجئے یہ خوبصورت سا گیت آپ سب کے لیے, آفتاب صاحب آپ کے لیے بھی.

0: Asian Community Radio, Bradford Asian Radio, on 1413 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
1: And the winner is...
2: And the winner is...
3: And the winner is...
1: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed, so find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorised by the UK Financial Conduct Authority.
6: दूल्हे का सेहरा सुहाना लगता है।
7: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ तीन दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
8: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रेडफोर्ड, BDH8DR, टेलीफोन 07885428349, अदर ब्रांच द मुगल एम्पोरियम, 1304 लीड्स रोड, ब्रेडफोर्ड।
7: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
8: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
7: खूबसूरत कारपेट्स, लेमिनेट, लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डाइट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
9: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
10: तो खुलकर क्यों नहीं कहती कि आज बेल्स जाने का इरादा है।
9: जी हाँ, बेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
10: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, बेल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
7: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
10: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफोर्ड में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
7: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
10: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
7: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट, ब्रैडफोर्ड, BD8 ATY,
10: टेलीफोन 01274731555, मंगला केटरिंग सर्विसेज UK।
11: क्या आपकी आवाज खूबसूरत है? क्या आप में बोलने की जरूरत है? अगर ऐसी ही सूरत है तो ब्रेडफोर्ड एशियन रेडियो को आपकी जरूरत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए और अपनी आवाज सुनने वालों के दिलों तक पहुंचाइए और खुद को रेडियो स्टार बनाइए। याद रखिए, अगर आपको बड़ी बड़ी छोड़ने की आदत है तो ये आपके कल के बड़ा ब्रॉडकास्टर बनने की जमानत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए, ब्रेडफोर्ड एशियन रेडियो।
0: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio.
12: Hai dard ishq, hai gohre aabdar tu. ए दर्द इश्क है गहरे आबदार तू, ना महरमों में देख न हो आशकार तू, पिन्हा तहे नकाब तेरी जलवा गाह है, पिन्हा तहे नकाब तेरी जलवा गाह है, जाहिर परस्त महफिल नौ की निगाह है, आई नई हवा चमने हस्त बूद में, ए दर्द इश्क अब नहीं लज्जत नमूद में, हाँ खुद नुमायों की तुझे जुस्तजू न हो, मन्नत पसीर ना लाए बुलबुल का तू ना हो, खाली शराब इश्क से लाले का जाम हो, पानी की बूंद गिरिया शबनम का नाम हो, پنہا درون سینہ کہیں راز ہو تیرا، اشکے جگر گداس نہ غماز ہو تیرا، یہ دور نکتہ چی ہے کہیں چھپ کے بیٹھ رہ، جس دل میں تو مقی ہے وہیں چھپ کے بیٹھ رہ، غافل ہے تجھ سے حیرت علم فریدہ دیکھ، جویا نہیں تیری نگہے نہ رسیدہ دیکھ، رہنے دے جستجو میں خیال بلند کو، حیرت میں چھوڑ دیدہ اے حکمت پسند کو، جس کی بہار تو ہو یہ ایسا چمن نہیں، قابل تیری نمود کے یہ انجمن نہیں، یہ انجمن ہے کشتہ نظارہ مجاز، مقصد تیری نگاہ کا خلوت سرائے راز، ہر دل مائے خیال کی مستی سے چور ہے، کچھ اور آج کل کے کلیموں کا دور ہے۔ سامعین کرام، درد عشق کے حوالے سے علامہ محمد اقبال نے یہ خوبصورت سا کلام اپنی کتاب بانگ درا میں لکھا۔ آپ سے مخاطب ہے آپ کی میزبان عثمہ اشفاق، پروگرام انتخاب کے ہمراہ۔ 01274306677 ہمارے اسٹوڈیوز کا نمبر۔ ابھی لائن جگمگ کر رہی ہے، تھوڑا سا توقف کیجئے، ہم بات کر لیں تو اس کے بعد آپ کی طرف آتے ہیں، آپ کی کال جو ہے اسے ضرور ہم اٹینڈ کریں گے۔ سمیرہ صاحبہ نے ٹے سے الفاظ بتائے، وہ تو ہم بھول ہی گئے کہ جی آج کا جو حروف تہجی ہے ٹے ہے، ٹی، تو اس سے الفاظ آپ نے بتانے ہیں۔ بڑے خوبصورت الفاظ سمیرہ صاحبہ آپ نے ہمیں ان سے نوازا، آپ نے بتایا ٹامک ٹوئیاں، ٹہل، ٹہل سیوا، ٹاٹ، ٹیکسال، ٹیکسی، ٹیکس، ٹاپو، اور آپ نے دو اور بتائے کہ جی ٹمبکٹو ایک جگہ کا نام ہے، ٹوکیو، پھر آپ نے لفظ بتایا ٹھاٹ باٹ اور ٹھاکر، یہ خوبصورت سے تمام الفاظ، اور ٹک ٹاک بھی آپ نے بتایا۔ تو سمیرہ صاحبہ بہت شکریہ، بہت نوازش۔ سمیرہ کرام آپ بھی شامل ہوں، ٹے سے شروع ہونے والے الفاظ، حروف تہجی سے جو ٹے ہے اردو حروف تہجی میں، اس سے شروع ہونے والے الفاظ بتائیے گا 01274306677 کے ذریعے۔ اور جب آپ کال کرتے ہیں تو ذرا سا وقفہ کیجئے، بیلز جانے دیجئے، اس کے بعد آپ ٹرائی کریں دو دفعہ تو ضرور آپ کی کال جو ہے وہ گو تھرو ہو جائے گی۔ تو چلیے اب یہ بہت خوبصورت سا گیت ہم پیش کرتے ہیں آپ کے لیے۔ زرکا صاحبہ آپ نے نصیب و لال کے گیت کی فرمائش کی، تو اس گیت کے بعد نصیب و لال کا ہمیں ویسے پسند پتہ نہیں ہے کہ نصیب و لال کے کون سے گیت مشہور ہیں یا کچھ، لیکن بہرحال اپنی طرف سے ہم نے گیت کیو کر رکھا ہے ڈھونڈ کے، اس گیت کے بعد زرکا صاحبہ آپ کے لیے پیش کریں گے۔ سمیہ صاحبہ آپ پروگرام میں شامل ہوئیں، بہت شکریہ آپ کا بھی، بہت آپ کی نوازش، یہ خوبصورت سا گیت آپ تمام سامعین کے لیے۔

0: دوستو، یہ پسند تھی رفاقت صاحب کی ہیلی فیکس میں، اور اب ہم چلتے ہیں کمرشل کی جانب، اور کمرشل کے فوراً بعد ہم آپ کو نارتھ ہارٹ لندن لیے چلیں گے.
1: On 14:13 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
7: اوف، کتنی پیاری پیاری کھڑکیاں اور دروازے، کیا ہی چوائس ہے آپ کا؟
8: یہ چوائس ہمارا نہیں، یہ تو کمال ہے، فرسٹ چوائس ونڈوز یورکشائر کا،
7: جو کہ پائیدار، مضبوط، خوبصورت ڈبل انٹرپل گلیز ونڈوز اینڈ ڈورز کے علاوہ کمپوزٹ ڈور سے آپ کے گھروں کو چار چاند لگاتے ہیں
8: اور پراپرٹی ویلیو بڑھاتے ہیں.
7: فرسٹ چوائس
8: 106 لسٹر ہلز بریڈفورڈ BD71JL.
7: گھروں کی خوبصورتی اور حفاظت بڑھائیے، آج ہی فرسٹ چوائس کا نمبر ملائیے
8: 01274317644.
9: فور کوالٹی، ویلیو، اسٹائل اینڈ سیکورٹی، یور نمبر ون چوائس، فرسٹ چوائس ونڈوز یورکشائر.
10: ارے سنتے ہیں، اگلی بار کھانے کا اہتمام ایسا کرنا ہے کہ واہ واہ ہی ہو جائے.
8: ایسا عمدہ، لذیذ اور مزیدار کھانا تو بریڈفورڈ میں صرف ایوارڈ یافتہ منگلا کیٹرنگ والے ہی بناتے ہیں.
10: منگنی، سالگرہ، شادی بیاہ یا کسی بھی موقع کے لیے ایسے کھانے کہ کھانا کھانے والا پوچھے کہ کھانا کہاں سے بنوایا ہے،
8: اور خوشبو، لذت اور ذائقہ خود گئے کہ منگلا کیٹرنگ سے آیا ہے.
10: منگلا کیٹرنگ، 77 Athington Street, بریڈفورڈ، BD8 ATY.
8: ٹیلی فون 01274731555. منگلا کیٹرنگ سروسز .UK. دلہن وہ جو پیا من بھائے،
10: زیور وہ جو پاکستان جیولر سے آئے،
8: نت نئے ڈیزائن کے ساتھ چوڑیاں، کنگن، کانٹے،
10: بالیاں، انگوٹھیاں اور ہار
8: جو دلہن کرے سنگھار،
10: آج ہی مامو کاکے کی دکان،
8: خالص سونے کی پہچان،
10: پاکستان جیولر سے شریف لائیے
8: اور دلہن کے چرچے گھر گھر پہنچائیے.
10: آپ کی شان
8: ہماری آن،
10: کوالٹی کی پہچان.
8: پاکستان جیولرز، 1 Duckworth Lane, بریڈفورڈ، BD95VR, 01274-491-442.
10: پاکستان جیولرز. نہ ہی بچوں کا کوئی سیف مستقبل، نہ ہمارا، کب تک ایسے ہی کریں گے گزارا.
8: ارے سیف پہ رائڈر جائیں گے، ڈرائیونگ انسٹرکٹر بن کے خوب پیسے کمائیں گے، بچوں کو ڈرائیونگ بھی سکھائیں گے.
10: بس، ٹرک، فورک لفٹ،
11: ٹیکسی لائسنس،
10: ہم ہیں آپ کو سب کچھ سکھانے کو تیار.
8: 30 سالہ بریڈ فوڈ کا سب سے بڑا، پرانا اور قابل اعتماد نام، سیف پہ رائڈر.
10: ڈی ایس اے آڈٹ اپروڈ انسٹرکٹرز، آٹومیٹک اینڈ مینوئل کارز، آن لائن تھیوری کلاسز کی سہولت. آج ہی وزٹ کیجیے
8: 33 Wetley Lane, بریڈ فوڈ، 01274201679.
10: سیف وے رائڈر .co.uk.
12: روایتی کھانوں سے ہٹ کر آج کسی نئی جگہ جانے کو جی چاہ رہا ہے
8: تو کھل کر کیوں نہیں کہتی کہ آج پلز جانے کا ارادہ ہے؟
12: جی ہاں، پلز، جہاں فش اینڈ چپس، برگرز، فل انگلش بریک فاسٹ، فریش کیکس اینڈ میکرونز،
8: اور اس کے ساتھ ساتھ خوبصورت ماحول میں لائیو پیانو سے لطف اٹھائیے. آج ہی تشریف لائیے. اوپن 7 days. پلز، سی روم، 46 Rooley Avenue, بریڈفورڈ، BD61DA. فون 01274306567. بیہائنڈ شیل پیٹرول اسٹیشن. ارے یہ پورے بریڈفورڈ میں کیا ہے شور؟
0: آپ کو نہیں پتا، آفرز ان مینی گو اسٹور، روزانہ تازہ سبزیاں، پھل، فروٹ، سلال، میٹ، چکن، آٹا، دال، چاول اور مسالہ، کوالٹی میں سب سے اعلیٰ اور سروس میں سب سے بالا.
8: ہر سمت مچا ہے جس کا شور، وہ ہے مینیگم سپر اسٹور. مینیگم سپر اسٹور، کارلائل روڈ، بریڈفورڈ، BD8 8AX. فون بریڈفورڈ 4955555. ہفتے کے ساتوں دن آپ کی خدمت میں پیش پیش. مینیگم سپر اسٹور.
0: مینیگم سپر اسٹور.
1: Bradford Asian Radio. Our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677.
0: دوستو، اس سے پہلے کہ ہم آپ کو لے کر چلے نارتھ ہالٹ لندن، جہاں پر شہریار صاحب، ہم نے ابھی دوران گفتگو اظہر صاحب کا جب گیت بجا رہے تھے ایک غزل کی نشاندہی کہی تھی، और वो जो निशानदेही की थी वो ये थी कि मैं होश में था तो उस पर मर गया कैसे। ये खान साहब की क्वेटा जाने से पहले बाथरूम में आमद हुई थी। और बहुत हैरानगी की बात यह है कि इस गज़ल को बाद में 1976 की बात है, एक फिल्म आई थी दो आंसू, उसमें भी शामिल किया गया। खान साहब तो बहुत बड़े फनकार थे, क्या बात थी उनकी। और ये गज़ल अभी जब हम गुफ्तगू कर रहे थे तो एक एक लफ्ज़ गौर से सुनते हैं शहरयार साहब, और उनका कि हमें वही सुनाइए, आप वही गज़ल सुनाइए जिसकी आमद बाथरूम में हुई थी। मैं आपकी ख्वाहिश का एहतराम करते हुए वही गज़ल आपकी नज़र करूंगा, लेकिन उससे पहले मैं खुश आमदीद कहना चाहता हूं नज़ीर अहमद साहब लिया पंजाब से। वो बहुत ताखीर से आए हैं, लेकिन जिस मोहब्बत चाहत और प्यार से ये सात समंदर पार से तशरीफ लाकर हमारे प्रोग्राम की जीनत और तौकीर बढ़ाते हैं, उसके लिए हम इनके तहे दिल से शुक्रगुजार हैं। हमेशा की तरह उनका एक ख़ास मैसेज है जो वो हमेशा भेजा करते हैं, और वो ये है कि अस्सलामु अलैकुम, आपको और आपके तमाम सामीन और नाज़रीन को सदा सलामत रहें, आपका प्रोग्राम बहुत अच्छा है, आप बहुत अच्छे हैं, अल्लाह आपको भी सलामत रखे, सेहत से रखे और नज़रें बद से बचाए। शकील भाई अगर आप सुन रहे हैं तो हमारा जो नया सिस्टम है टेलीफोन का वो अल्हम्दुलिल्लाह कल इंजीनियर्स ने मुकम्मल कर दिया है, अब आप चाहें तो तशरीफ लाकर अपनी खूबसूरत आवाज़ और हसीन तोहफा हमारे लाखों सुनने वाले जो आपकी आवाज़ सुनने के मंतज़िर रहते हैं उनकी खिदमत में पेश कर सकते हैं। हम आपको दिल की गहराइयों से खुश आमदीद कहेंगे। जी शहरयार साहब, आपकी नज़र कर रहा हूँ, और आपने कहा था एक शेर, यार इतनी उम्दा गज़ल सुन रहे हैं फिर भी एक शेर मेरी ज़बानी सुनना चाहते हैं, सो आपकी नज़र कर रहा हूँ कि रात भी नींद भी कहानी भी, रात भी नींद भी कहानी भी, हाय क्या चीज़ है जवानी भी, रात भी नींद भी कहानी भी, हाय क्या चीज़ है जवानी भी। और यह है वो गज़ल जिसका मैंने जिक्र किया था दौरान गुफ्तगु, और जिसे जिसकी आमद बाथरूम में हुई थी खान साहब को। बड़े लोगों की बड़ी बातें।